0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमातुल मुबारक है, सफ़र की 23 और अगस्त की 7 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म, नायब वज़ीर-ए-आज़म, बड़ी फौज के सरबरा और चीफ ऑफ डिफेंस फोर्सेज और पाकिस्तानी वफ़द ने मक्का मुकर्रमा में उमरा अदा किया। वज़ीर-ए-कानून ने कहा है कि पाकिस्तान इलाकाई अमनो इस्तेहकाम और मुज़ाकरात के फरोग के लिए मुस्बत किरदार अदा करता रहेगा। वज़ीर-ए-तवानाई ने ईरान के साथ देरीना शराकतदारी को मजीद मुस्तहकम बनाने के पाकिस्तान के अज़्म का इआदा किया है। कौमी सेहत के वजीर ने कहा है कि अवाम के लिए बेहतर तिब्बी सहूलियात की फराहमी हुकूमत की अव्वलीन तरजीहात में शामिल है। मिस्र और बहरीन ने गजा में मुतासरा लोगों तक इमदादी सामान की बिला रुकावट फराहमी की जरूरत पर जोर दिया है। पाकिस्तान और जनूबी कोरिया के दरमियान बैन अलाक्वामी हॉकी सीरीज का 4था और आखिरी मैच आज इस्लामाबाद में खेला जाएगा। खबरें तफसील से। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ ने अपने वफद के हमरा मक्का मुकर्रमा में उमरा अदा किया। नायब वज़ीर-ए-आज़म और वज़ीरे ख़ारिजा इसहाक़ डार, बड़ी फौज के सरबरा और फील्ड मार्शल सैयद आसिम मुनीर, वफाकी वज़रा ख्वाजा मोहम्मद आसिफ और अता तारड़ और मामिने खुसूसी तारिक फातमी ने भी उमरा अदा किया। वफ़द ने पाकिस्तान की तरक्की और खुशहाली, उम्मत मुस्लिमा की फलाह और दुनिया और खित्ते में अमन इस्तेहकाम के लिए खुसूसी दुआएं की। उमरे की अदायगी से पहले वफ़द को खाना काबा की ज़ियारत की सआदत भी हासिल हुई। वज़ीर-ए-आज़म शहबाज शरीफ सऊदी वली अहद और वज़ीर-ए-आज़म शहजादा मोहम्मद बिन सलमान बिन अब्दुल अजीज अल सऊद की दावत पर 3 रोज़ा सरकारी दौरे पर सऊदी अरब में हैं। दौरे के दौरान वज़ीर-ए-आज़म शहबाज शरीफ सऊदी वली अहद और वज़ीर-ए-आज़म शहजादा मोहम्मद बिन सलमान बिन अब्दुल अजीज अल सऊद से मुलाकात करेंगे। मुलाकात में पाकिस्तान और सऊदी अरब के देरीना बरादराना ताल्लुकात और बाहमी शराकत दारी को मजीद मजबूत बनाने समेत खित्ते की मौजूदा सूरत हाल पर भी तबादला ख्याल किया जाएगा। वज़ीर कानून, इंसाफ और इंसानी हकूक सेनेटर आज़म नज़ीर तारड़ ने इस अज़्म का इआदा किया है कि पाकिस्तान खित्ते में अमन इस्तेहकाम और बातचीत के फरोग के लिए अपना मुस्बत और तामीरी किरदार जारी रखेगा। वो पाकिस्तान में तैनात अमरीका के नाज़िमुल उमूर नेटली ए बेकर से गुफ्तगू कर रहे थे, जिन्होंने उनसे इस्लामाबाद में मुलाकात की। मुलाकात में दोनों जानिब से पाकिस्तान और अमरीका के दरमियान दो तरफा तआवुन को मजीद मजबूत बनाने समेत कानून के शोबे और बाहमी दिलचस्पी के दीगर शोबों में तआवुन बढ़ाने पर भी इत्तेफाक किया गया। नेटली बेकर ने खलीजी तनाज़े के दौरान पाकिस्तान के मुस्बत किरदार को सराहा और खित्ते में अमन इस्तेहकाम के लिए पाकिस्तान की सिफारती कोशिशों की तारीफ की। उन्होंने फील्ड मार्शल सैयद आसिम मुनीर और वज़ीर आज़म मोहम्मद शहबाज शरीफ की क़्यादत को भी सराहा और कहा कि उन्होंने खित्ते में अमन और इस्तेहकाम के फरोग में अहम किरदार अदा किया है। वज़ीर तवानाई सरदार अवैस अहमद खान लगारी ने ईरान के साथ देरीना शराकत दारी को मजीद मजबूत बनाने के पाकिस्तान के अज़्म का इआदा किया है। इस्लामाबाद में ईरान के सफीर डॉक्टर रजा अमीरी मुकदम से गुफ्तगू करते हुए उन्होंने कहा कि पाकिस्तान की क़यादत खित्ते के मसाइल के पुरअमन हल और मुज़ाकरात के फरोग के लिए ईरानी क़यादत के साथ करीबी राबते में है। वज़ीर तवानाई ने इलाकाई सलामती की मुश्किल सूरत हाल के बावजूद पाकिस्तान को ईरान की जानिब से बिला तातुल बिजली की फराहमी को सराहा। इस मौके पर ईरानी सफीर डॉक्टर रजा अमीर मुकदम ने मुश्किल हालात में हुकूमत पाकिस्तान और पाकिस्तानी अवाम की मुसलसल हिमायत पर शुक्रिया अदा किया। उन्होंने वज़ीर आज़म शहबाज शरीफ और फील्ड मार्शल सैयद आसिम मुनीर की क़यादत और सिफारती कोशिशों को सराहते हुए कहा कि उनके मुस्बत किरदार ने इस्लामाबाद में होने वाले अमन मुज़ाकरात को कामयाब बनाने में अहम किरदार अदा किया। कौमी सेहत के वजीर सैयद मुस्तफ़ा कमाल ने कहा है कि अवाम को बेहतर तिब्बी सहूलियात फराहम करना हुकूमत की अव्वलीन तरजीहात में शामिल है। कराची में एक तकरीब से खिताब करते हुए उन्होंने कहा कि सेहत के निज़ाम में इस्लाहात और इसे जदीद खतूत पर उस्तवार करने के लिए इकदामात किए जा रहे हैं। सैयद मुस्तफ़ा कमाल ने कहा कि मुल्क में सेहत के निज़ाम को मजबूत बनाने के लिए ऐसे अमली और मौसर इकदामात की ज़रूरत है जो हकायक पर मबनी हों और सेहत के शोबे से वाबस्ता माहरीन की बेहतर अंदाज में मदद करें। انفارمیشن ٹیکنالوجی اور ٹیلی مواصلات کی وزیر شذا فاطمہ خواجہ نے کہا ہے کہ اسلام آباد انفارمیشن ٹیکنالوجی پارک نوجوان ماہرین اور کاروباری افراد کو عالمی معیار کی سہولیات فراہم کرے گا۔ انہوں نے یہ بات زیر تعمیر اسلام آباد انفارمیشن ٹیکنالوجی پارک کے دورے کے دوران کہی، جہاں انہوں نے ملک کے سب سے بڑے انفارمیشن ٹیکنالوجی مرکز کی تیاری پر جاری کام کا جائزہ لیا۔ شذا فاطمہ خواجہ نے کہا کہ آئی ٹی پارک ملک کے انفارمیشن ٹیکنالوجی شعبے کو مزید مضبوط بنائے گا اور روزگار کے نئے مواقع پیدا کرے گا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ قومی ورثے اور ثقافت کے وزیر اورنگزیب خان کھچی نے کہا ہے کہ ثقافت روزگار کے مواقع پیدا کرنے، سیاحت کے فروغ، برآمدات بڑھانے اور قومی معیشت کو مضبوط بنانے میں اہم کردار ادا کر سکتی ہے۔ انہوں نے ان خیالات کا اظہار اسلام آباد میں پاکستان نیشنل کاؤنسل آف دی آرٹس میں نقوش وطن ایک قومی ثقافتی بیانیہ کی افتتاحی تقریب سے خطاب کرتے ہوئے کیا۔ قومی ورثے اور ثقافت کے وزیر نے کہا کہ اس اقدام کا مقصد پاکستان کی ثقافتی شناخت کو مضبوط بنانا، اس کے بھرپور ثقافتی ورثے کا تحفظ کرنا اور مشترکہ ثقافتی سوچ کے ذریعے قومی یکجہتی کو فروغ دینا ہے۔ انہوں نے کہا کہ نقوش وطن کے نام سے قومی ثقافتی بیانیہ تمام صوبائی حکومتوں سے مشاورت کے بعد تیار کیا گیا ہے اور اس میں مزید بہتری کے لیے عوامی تجاویز کا خیر مقدم کیا جائے گا۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں کمی کر دی ہے۔ وزارت توانائی کی طرف سے جاری اعلامیے کے مطابق پیٹرول کی قیمت میں فی لیٹر 3.19 روپے کمی کی گئی ہے، جس کے بعد اس کی نئی قیمت 329.82 روپے فی لیٹر ہو گئی ہے۔ ہائی اسپیڈ ڈیزل کی قیمت میں بھی فی لیٹر 1.50 روپے کمی کی گئی ہے، جس کے بعد اس کی نئی قیمت 382.36 روپے فی لیٹر مقرر کی گئی ہے۔ پاکستان ہلال احمر سوسائٹی نے ملک بھر میں 10 لاکھ رضاکاروں کو تیار اور متحرک کرنے کے لیے اسلام آباد میں ریڈ ملین موومنٹ کا آغاز کر دیا ہے۔ اس اقدام کا مقصد ہنگامی حالات سے نمٹنے، ناگہانی آفات سے بچاؤ اور کمیونٹی کو مضبوط بنانا ہے۔ اسلام آباد میں افتتاحی تقریب سے خطاب کرتے ہوئے پاکستان ہلال احمر سوسائٹی کی چیئرپرسن فرزانہ نائک نے کہا کہ اس منصوبے کے تحت ملک بھر میں تربیت یافتہ رضاکاروں کا ایک ایسا نظام وضع کیا جائے گا جو ہنگامی حالات میں فوری مدد فراہم کرے گا اور معاشرے کے غیر محفوظ اور کمزور طبقات کی معاونت کرے گا۔ بھارت میں حزب اختلاف کی جماعتوں کے ارکان نے بی جے پی کی زیر قیادت مودی حکومت کی غیر جمہوری پالیسیوں کے خلاف پارلیمنٹ کے سامنے احتجاج کیا۔ اس موقع پر کانگریس رہنما پریانکا گاندھی واڈرا نے مطالبہ کیا کہ احتجاج کرنے والے طلبہ کے خلاف پیلٹ گن، آنسو گیس اور لاٹھی چارج کرنے والوں کے خلاف سخت کارروائی کی جائے۔ دوسری جانب لوک سبھا میں قائد حزب اختلاف راہل گاندھی نے جھارکھنڈ میں بھرتی کے امتحانات میں مبینہ بے ضابطگیوں پر مودی حکومت کو تنقید کا نشانہ بنایا۔ مصر اور بحرین نے غزہ میں متاثرہ عوام تک امدادی سامان کی بلا تعطل فراہمی کی ضرورت پر زور دیا ہے۔ اپنے الگ الگ بیانات میں مصر کے صدر عبد الفتح السیسی اور بحرین کے شاہ حمد بن عیسیٰ الخلیفہ نے غزہ میں جنگ بندی کے معاہدے پر تمام فریقوں سے مکمل عمل درآمد کرنے کا مطالبہ کیا۔ انہوں نے اقوام متحدہ کے قراردادوں اور دو ریاستی حل کی بنیاد پر مسئلہ فلسطین کے جامع اور منصفانہ حل پر بھی زور دیا۔ پاکستان اور جنوبی کوریا کے درمیان بین الاقوامی ہاکی سیریز کا چوتھا اور آخری میچ آج اسلام آباد میں کھیلا جائے گا۔ میچ شام 5:15 پر شروع ہوگا۔ پاکستان پہلے ہی 3-0 سے سیریز اپنے نام کر چکا ہے۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور مرطوب رہے گا، تاہم کشمیر، گلگت بلتستان، خیبر پختونخوا اور بالائی پنجاب میں کہیں کہیں تیز ہواؤں اور گرج چمک کے ساتھ بارش متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد اور لاہور 27 ڈگری سینٹی گریڈ، کراچی 28، پشاور 29، کوئٹہ 23، گلگت 19، مری 16 اور مظفرآباد 25 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لے، پلوامہ، انت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابرالود رہنے اور کہیں کہیں ہلکی بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر پلوامہ اور شوپیاں 18، جموں 26، لے 8، جبکہ اننت ناگ اور بارہ مولہ میں 19 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاول پور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ابٹ آباد اینڈ میرپور آزاد کشمیر۔ دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1۔
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: सुनते रहिए FM 101 101 101।
1: शुक्रिया, आपने FM 101 ट्यून किया।
2: दिस इज FM 101।
0: सुनते रहिए FM 101 101 101।
1: शुक्रिया, आपने
2: FM 101 ट्यून
1: किया।
2: दिस इज FM 101।
1: शुक्रिया, आपने
2: FM
1: 101 ट्यून किया।
0: सुनते रहिए FM 101 101 101।
2: दिस इज FM
1: 101। शुक्रिया, आपने FM 101 ट्यून किया।
0: सुनते रहिए FM 101 101 101।
2: This is FM 101।
1: शुक्रिया, आपने FM 101 ट्यून किया।
0: सुनते रहिए FM 101 101 101।
2: This is FM 101।
3: शुक्रिया, आपने FM 101 ट्यून किया। शुक्रिया, आपने FM 101 ट्यून किया।
4: आइए सामेईन, अब समात फरमाएं प्रोग्राम राह खुदा। मुकर्रर हैं साहबजादा डॉक्टर सैयद शहजाद हुसैन। ये प्रोग्राम रोज़ाना 3:05 पर नशर किया जाता है।
5: आज हम बयान करेंगे पारा है 4 और सूरह आल इमरान है और आयत मुबारका 104 से 108। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। वलतकुन, और चाहिए कि रहे मिनकुम उम्मतुन, तुम में एक ऐसा गिरोह, एक ऐसी जमात, यदूना, जो बुलाए, दावत दे, इलल खैर, भलाई की तरफ, व यामुरूना बिल मारूफ, और हुक्म दे अच्छी बात का, व यनहौना अनिल मुनकर, और बुराई से रोके, बुराई से मना करे, व उलाइका हुमुल मुफ्लिहून, यही तबलीग की तरफ इशारा है। वला तकूनु कल्लज़ीना, और ऐसे ना हो जाना तफर्रुकु, जिन्होंने फिरके बना लिए, वख्तलफू, और आपस में इख्तलाफ करने लगे, मिन बाद मा जाअहुमुल बय्यिनात, हालांकि उनके पास रोशन निशानियां आ चुकी थी, वलाकिन हुमुल अज़ाब, उन्होंने फिर वो अज़ाब में गिरफ्तार हुए, यौम तबयद्दु वुजूह, एक दिन ऐसा आएगा क़यामत का दिन जिस दिन तबयद्दु सफेद होंगे, चमकते धमकते चेहरे, वुजूह तस्वद्दु वुजूह, और किसी के स्याह होंगे चेहरे, फ़ामल्लज़ीना स्वद्दत वुजूहुम, और जिनके मुंह काले होंगे, अकफर तुम बादा ईमानिकुम, वो ईमान लाए जरूर थे उसके बाद उन्होंने कुरान मजीद पर अमल नहीं किया, अहादीस मुबारक पर अमल नहीं किया, तालीमात से मुकर गए और ईमान का नारा लगाते रहे, फलों को अजाब, पस उन्हें होगा अजाब चखो, बेमा कुम तुम तकफरून, ये जो उन्होंने तुमने कुफर करते रहे, वम्मल्लज़ीना युद्दत, और वो जो लोग सफेद चेहरे होंगे, वुजूहुम फी रहमतिल्लाह, वो अल्लाह की अपनी रहमत में होंगे, अल्लाह उनको अपनी रहमत में रखेगा, और उसमें फिया खालिदीन हमेशा के लिए, तिलका आयतुल्लाह नतलूहा, ये आयतें हम ठीक ठीक आप पर पढ़ते हैं, अल्लाह का बिलहक के ऊपर हक के साथ, वमल्लाहु युरीदु ज़ुल्मन लिल आलमीन, और अल्लाह जहान वालों पर जुल्म नहीं चाहता, सदा कलो। ये तो था तर्जुमा, क्योंकि आज मौका है हुज़ूर दाता गंज बख्श रहमतुल्लाह के उस मुबारक की तकरीबात चल रही है, इस मौके पर ये इससे बढ़कर तबलीग किसने की होगी जिन्होंने हज़ारों लाखों लोगों को राह हदायत अता फरमाई, तबलीग के जरिए मुसलमान किया, बड़े सगीर में पहली हस्ती जो तशरीफ़ लाई और अल्लाह और रसूल का पैगाम यहाँ पहुँचाया, आज हम उनकी तालीमात को लोगों तक पहुँचाना चाहते हैं, अल्लाह का कहना माना, अल्लाह के रसूल का कहना माना, फ़ज़कुरुन यज़कुरुकुम वश्कुरू ली वला तकफ़ुरून पर अमल किया, तो ये अल्लाह का उन्होंने जिक्र बुलंद किया, अल्लाह ने आज उनका, हालांकि उनके चंद थोड़े से फासले पर एक बादशाह का मज़ार है, जहांगीर का मकबरा, जहां लोग कभी फातह भी नहीं पढ़ते, और एक हस्ती है, अल्लाह 1000 साल हो गए کتنا سال ہو گئے اور آج ان کے قرآن مجید بھی پڑھا جاتا ہے، سب سے زیادہ قرآن شریف اور نمازیں اور توبہ تلا کیا کیسے اللہ کی یادیں منائی جاتی ہیں، اور دنیا آتی ہے رائے ہدایت پاتی ہے، اور انہی کا قول مبارک ہے، حال وہ حقیقت ہے جو خدا کی طرف سے انسان کے دل میں آتی ہے، جب آئے تو اسے دور نہیں کر سکتے اور جب جائے تو اسے حاصل نہیں کر سکتے۔ آپ ہی کا ارشاد مبارک ہے، نفس کی مخالفت سب سے بڑی عبادت ہے۔ آپ ارشاد فرماتے ہیں، ضروری نہیں کہ جو زیادہ عابد و مجاہد ہو وہ امن و اطمینان میں ہو، بلکہ جس پر خدا کی زیادہ عنایت ہوتی ہے وہی قرب الہی کا زیادہ مستحق ہوتا ہے۔ داتا علی ادویری ارشاد فرماتے ہیں، تصوف و معرفت کے طریقے کی بنیاد ولایت اور اس کے اثبات پر ہے۔ جو لوگ کسی ولی میں معرفت کے ہونے کی قائل ہیں ان کا قول معتبر نہیں ہے۔ داتا حضور گنج بخش رحمۃ اللہ تعالی فرماتے ہیں، انسان میں نفس مارا ایک ایسا باغی کتا ہے کہ کتے کا چمڑا جب تک دباغت اور رنگ نہ کیا جائے پاک نہیں ہوتا، اسی طرح نفس مارا کے خلاف مجاہدہ نہ کیا جائے تو وہ ناپاک ہی رہتا ہے۔ کرامت ایک ولی اللہ کے سچے ہونے کی نشانی ہے۔ آپ فرماتے ہیں، ولی اللہ کو کرامتوں سے اور نبی اللہ کو معجزوں سے پہچانا جاتا ہے۔ پیغمبروں کی بزرگی اور رتبہ کی بلندی صرف معجزات ہی سے نہیں بلکہ عصمت کی صفائی سے ہے۔ تمام نبی لازماً ولی ہوتے ہیں، مگر ولیوں میں سے کوئی ولی نبی نہیں ہو سکتا۔ تو یہی ان کی تعلیمات ہیں کہ جو انہوں نے لوگوں کے لیے انہوں نے پیش کی، اور ہمارے والد گرامی سید حسین شاہ صاحب نے انہی کی شان میں کلام پیش کیا ہے داتا حضور کی، جب بھی داتا تیرا دربار نظر آتا ہے سر میرا واسطے تعظیم جھکا جاتا ہے، ایک نظر ہم پر بھی ہو گنج بخش فیض عالم، پڑ گئی جس پر نگاہ وہ پار نظر آتا ہے، مست رہتے ہیں یہاں بستی ہے مستانوں کی، تیرے دیوانوں کا بازار نظر آتا ہے، ہجوم عاشق ہے اور مچی ہے یہ ہلچل، جیسے شمع پر ہر پروانہ جلا جاتا ہے، سما یہ اچھا ہے کہ سر بھی سنگ در بھی ہے، اوج پہ آج میرا ناز نظر آتا ہے، ایسی دیوانگی ہو لوگ کہیں دیوانہ طالب، طالب میرے بجی کا تخلص ہے، ایسی دیوانگی ہو لوگ کہیں دیوانہ طالب، شور ہر سو ہو وہ مستانہ چلا آتا ہے۔ آخر دعوانا ان الحمدللہ رب العالمین والصلاۃ والسلام علیک یا خاتم النبیین صدق اللہ العظیم۔
4: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ، مختصر تفسیر اور شان نزول۔ مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین۔ یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے۔ اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10 to 12 بمقام آستانہ عالیہ فقیر بادشاہ ریلوے اسٹیشن رائے ونڈ نزد ریلوے قبرستان رائے ونڈ لاہور میں صاحب زادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں، جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے، خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں، وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی۔
0: سنتے رہیے FM 101.1
1: شکریہ آپ نے FM 101 ٹیون کیا۔
3: شکریہ آپ نے FM 101 ٹیون کیا۔
2: دس از FM 101.
6: Ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101. Ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.

ચલ ભૂલે ઓથે ચલીએ જિથે હવન સારે અન્ને, ચલ ભૂલે ઓથે ચલીએ જિથે હવન સારે અન્ને, ના કોઈ સાડી જાત પહેચાને ના કોઈ સાનું મને. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان. 101 انٹرنیشنل کی اس آواز کو آپ سن رہے ہیں لاہور شہر سے, دا سٹی آف لو. اس خوبصورت شہر سے اس آواز کو پاکستان بھر میں سنا جا رہا ہے. تمام سننے والوں کو, تمام چاہنے والوں کو دل کی گہرائیوں سے خوش آمدید کہتے ہیں, ویلکم کہتے ہیں, اینڈ ہیو اے بیوٹیفل نائٹ ٹو آل آف یو. امید کرتے ہیں کہ ہمارے سبھی سننے والے, ہمارے نہ سننے والے خیریت سے ہوں گے. اگر آپ ریڈیو پاکستان ایف ایم 101 لاہور کے سنگ سنگ ہیں تو آپ کو بتاتے چلیں, شب کے اس پہر میں آپ کا ہمارا ساتھ ہوتا ہے. دا لیٹ نائٹ شو وتھ فرحان خان میں اب سے لے کے ٹھیک 12 بجے تک ہم آپ کے ساتھ رہیں گے. اپنے دل کی باتیں لے کے حاضر ہوتے ہیں, وہ باتیں جو ہم آپ سے کہنا چاہتے ہیں, وہ باتیں جو آپ ہم سے کرنا چاہتے ہیں. دل والوں کی بزم سج چکی ہے اور اس دل والوں کی بزم میں آپ بھی شامل ہو سکتے ہیں, اپنے دل کی باتیں ہمارے ساتھ شیئر کر سکتے ہیں, اپنا حال احوال ہمارے ساتھ بیان کر سکتے ہیں. 7 اگست 2026 کی یہ خوبصورت سی رات, جمعے کے روز آپ کا ہمارا ساتھ ہوتا ہے 101 انٹرنیشنل پہ. پاکستان بھر میں اس آواز کو سنا جاتا ہے. آپ سب کے لیے ڈھیروں دعائیں, جہاں رہیں خوش رہیں, ہنستے مسکراتے رہیں. آج کا شو جو ہے نا بڑا ایکسکلوسیو سا شو ہے اور بڑا ہی ڈفرینٹ قسم کا, کیونکہ آج کچھ دل سے باتیں کرنے آئے ہیں. دل والوں کی بزم ہے نا, تو ہمیشہ کی طرح دل والوں کی بزم میں دل کی بات ہوگی, دل والوں کی بات ہوگی. سو جناب, دل والوں کی بزم, محبت کرنے والوں کی محفل, اس کے بارے میں ہمیشہ ہم کہتے ہیں نا, دل والوں کی بزم محض ایک محفل نہیں بلکہ ایک احساس ہے. ایک ایسی دنیا جہاں جذبات کی قدر ہوتی ہے, جہاں محبت اپنی پوری شدت کے ساتھ سانس لیتی ہے, جہاں الفاظ دلوں کی زبان بولتے ہیں. یہ وہ جگہ ہے جہاں احساسات زخموں پہ مرہم بنتے ہیں, جہاں ہجر کی تڑپ کو سمجھا جاتا ہے اور وصل کی خوشبو مہکتی ہے. اس بز میں آپ ہمارے ساتھ ہوتے ہیں. یہ بز ان لوگوں کے لیے ہے جو دل کی سچائی پہ یقین رکھتے ہیں, جو دھڑکنوں کی زبان سمجھتے ہیں, اور جو وفا کو صرف ایک لفظ نہیں بلکہ ایک عبادت سمجھتے ہیں. سو جناب, تمام دل والوں کو, تمام چاہنے والوں کو ایک دفعہ پھر خوش آمدید کہتے ہیں. مجھے کہتے ہیں فرحان خان. دا سٹی آف لو لاہور شہر سے آپ کا ہمارا ساتھ رہے گا اب سے لے کے ٹھیک 12 بجے تک. کتنے مزے کے وہ لوگ ہوتے ہیں نا جن کے ساتھ اپنے دل کی بات کی جاتی ہے. ہر انسان کی زندگی میں کوئی نہ کوئی ایسا شخص ضرور ہوتا ہے جسے آپ اپنے دل کی سب باتیں کر لیتے ہیں. لیکن کچھ لوگ ایسے ہوتے ہیں جن سے آپ اپنے دل کی بات نہیں کرنا چاہتے, جن کو آپ اپنا حال احوال بتانا نہیں چاہتے, جن کو آپ یہ نہیں چاہتے کہ وہ آپ کے بارے میں زیادہ کچھ جانیں, آپ کے بارے میں زیادہ کچھ ٹٹولیں, آپ کی زندگی کے اندر گھسیں. ہمارا آج کا جو موضوع ہے نا وہ بھی کچھ اسی سے ملتا جلتا ہے. یہ جو ہماری ایک عادت ہے نا, ہم دوسروں کی زندگیوں میں جو جھانکنا شروع کر دیتے ہیں, یہ دوسروں کی زندگیوں کے اندر جھانکنا, یعنی ایک ایسی عادت پہ ہم آج گفتگو کریں گے, انفارچونیٹلی جس کو میں کہوں گا خاموشی سے ہمارے یہ معاشرے کو بہت کمزور کر رہی ہے. اور یہ وہ عادت ہے کہ دوسروں کی زندگیوں میں بلا وجہ جھانکنا, بلا وجہ جاننے کی کوشش کرنا. سوال یہ ہے کہ سب جاننا واقعی ہماری زندگی میں کوئی, یہ سب مطلب لوگوں کے بارے میں جاننا کوئی ہماری پازیٹیو تبدیلی لے کے آ سکتا ہے, کوئی مثبت تبدیلی لاتا ہے,
दूसरों की ज़िंदगी में अक्सर देखें ना, ज़रूरत से ज़्यादा जब कोई दिलचस्पी लेने लगता है, एक्चुअली वो अपनी ज़िंदगी से गाफिल हो जाता है। जब बहुत ज़्यादा आप लोगों की ज़िंदगियों के बारे में सोचने लग जाते हैं, देखने लग जाते हैं, लोगों की परवाह करने लग जाते हैं, उसकी ज़िंदगी में क्या हो रहा है, वो क्या कर रहा है, वो अपनी ज़िंदगी में उसके मामलात कैसे चल रहे हैं, अच्छा इसको एक हम ये भी कह सकते हैं तजस्सुस, और इसके बारे में कुरान हमें बड़ा वाज़ह तौर पे कहता है, और तजस्सुस ना करो और ना तुम में से कोई किसी की गइबत करे। दूसरों की फिक्र रहना, दूसरों की हर वक्त टेंशन में रहना, टो में रहना, एक ही मतलब रोज़ाना की रूटीन में अपने इर्द गिर्द देखना कि हमारा पड़ोसी क्या कर रहा है, उसके घर में क्या हो रहा है, कौन मेहमान आया है, कौन जा रहा है, कौन सी गाड़ी आई है, कौन सी गाड़ी उन्होंने ली है, इसका बच्चा कितने नंबरों में पास हुआ है, कैसे फ़ेल हो गया, फ़ेल होने की वजह क्या है। अच्छा फिर इसके साथ साथ ये चीज़ भी करते रहना कि जी अगर तो उनके घर में कोई गेस्ट आए हैं तो भाई वो गेस्ट क्यों आए हैं, कहाँ से आए हैं, इतने दिन हो गए ये मेहमान अभी तक जा नहीं रहा। किसी के बच्चे का अगर कोई प्रॉब्लम है और कोई इशू है, उसके बारे में उससे बार बार सवाल करना, ऐसे सवाल करना जो उस शख्स को अज़ियत पहुँचाए, जो उस शख्स को तकलीफ़ पहुँचाए। लोगों की सैलरी के बारे में पूछना, लोगों की उम्र के बारे में पूछना, ज़ैदी साहब मैं आपकी उम्र के बारे में नहीं पूछूंगा, टेंशन ना लें। अच्छा ये भी एक बड़ा कॉमन सवाल होता है, गाड़ी कितने की ली है, कितने की बेची है, वो किधर गई, पैसे कहाँ से आए हैं, मतलब ये सारी चीज़ें जो मतलब हमारे मतलब की नहीं होती, ये जानना। सो ये क्या मसला है, मैं जानना चाहूँगा कि लोगों की ज़िंदगियों के अंदर झांकना, यानी लोगों की टो लेना, इन लोगों के बारे में तजस्सुस रखना, ये एक क्या है मसला, और हमारी ज़िंदगियों में इस तरह की जो आदत हैं इसकी वजह क्या है। 1111 हमारे रबते का नंबर है जिस पर आप हमें कॉल कर सकते हैं, 0421100101, और इसके अलावा आप हमारे साथ रबते में रह सकते हैं FM 101 के ऑफिशियल पेज पे, यानी FM 101 के लाहौर ऑफिशियल पेज पे, फेसबुक पेज पे आप हमारा साथ निभा सकते हैं, उस पर आप हमें मैसेज कर सकते हैं। आज के मौजू के हवाले से ज़रूर बताइएगा, आप कितना लोगों की ज़िंदगी के अंदर झांकते हैं, आप कितना लोगों के बारे में सोचते हैं, आपको कितनी लोगों की परवाह हो रही होती है, आपको कितनी टेंशन होती है कि भाई वो क्या कर रहा है, वो कौन सी जॉब कर रहा है, वो जॉब क्यों नहीं कर रहा, वो काम क्यों नहीं कर रहा, वो काम कर रहा है तो भाई कैसे कर रहा है, इतनी ज़्यादा सैलरी कैसे ले रहा है, मतलब ये सारी जो टेंशनें होती हैं ना इसके बारे में आज हम जानने की कोशिश करेंगे। सो आज आप 0421100101 पे आप हमें कॉल कर सकते हैं, इस हवाले से हम गुफ्तगू करेंगे, और इसके अलावा FM 101 के ऑफिशियल पेज पे आप हमारे साथ रह सकते हैं। और अभी जो मैं ट्रैक्स लाने जा रहा हूँ, दिस ट्रैक इज़ डेडिकेटेड टू यू ज़ैदी साहब, उसकी वजह यह है आपने मुझे बड़ी ही मज़े की चाय पिलानी है, लास्ट शो में आपने जो चाय पिलाई थी ना, ओए होए हो, अभी तक उसका स्वाद नहीं किया। सो जनाब एक दफ़ा फिर उस चाय की तलाश में हम हैं, और जो ट्रैक में चलाने जा रहा हूँ, दिस इज़ वेरी ब्यूटीफुल ट्रैक, वेरी मेलोडियस, और बड़ी खूबसूरत सी जिमी खान और रहमा अली की आवाज़ को शामिल करेंगे। आई जस्ट लव इट, आई डोंट नो, लेकिन कुछ आहा ऐसा होता है ना। Alright, now this track is for all of you, तमाम सुनने वालों के नाम, जिमी खान की आवाज़ एंड रहमा अली की आवाज़ को शो में शामिल करेंगे, नदिया पार।